होइन एकाउन्न पनि होइन बाहन्न पनि होइन सडचालिस साल पनि होइन है पचास साल पनि होइन तपाईँको छोराको जन्म हेर्नु गुरुबार

は大差ないです。ただ17

0: आज विक्रम सम्वत 2083 साल असार 26 गते शुक्रबार असार कृष्ण दशमी 10 जुलाई सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: सरकारले दिन सकेन मल, आफू लाउँदा किसान पक्राउ। निर्माण क्षेत्रको समस्याबारे प्रधानमन्त्री र व्यवसायबीच छलफल। कर्मचारीलाई वफादार बनाउँदै सरकार। लोकप्रियताको जगमा सत्ता, कार्यशैली भद्दा लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको जुम्लाका 368 भेडा पालक किसानलाई गोठालो भत्ता शीर्षकको शुभ समाचार।
0: जुम्लाको सिंगा 6 कि भेडा पालक किसान हैतुना रावतले 18,000 रूपियाँ गोठालो भत्ता पाइन्। 100 भन्दा बढ़ी भेड़ा पालेकी उनले गोठालो भत्ता पाएपछि व्यवसायमा अझै हौसिएकी छिन्। गोठालो भत्ता बापत पाउने रकमले भेड़ामा देखिने रोगको उपचार खर्चदेखि अन्य काममा सहयोग पुगेको छ उनले भनिन्। यस्तै 80 भेड़ा पालेकी सिंजा छकै बसम रावत संकटमा पर्न थालेको व्यवसायलाई सरकारले आर्थिक सहयोग दिन थालेकाले खुशी लागेको बताउँछिन्। सरकारी कर्मचारीले मात्र तलब भत्ता पाउँछन् भन्ने थाहा पाएकी थिए। भेड़ा पाल्दा पनि भत्ता पाइँदो रहेछ उनले भनिन्। उनका अनुसार गोठालो भत्ताले किसानलाई निकै राहत दिएको छ। जुम्लामा भेड़ा मात्र पाल्ने किसान 1,700 भन्दा बढ़ी छन्। जुम्लामा 88,000 भेड़ा र 46,306 बाख्रा छन्। जिल्लामा 69,000 हेक्टर चलन क्षेत्र छ। जुम्लाका 8 स्थानीय तहका 60 वडामा भेड़ा पालन हुँदै आएको छ। कर्णाली प्रदेश सरकारले ल्याएको गोठालो भत्ता कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ। जुम्लाका 368 जना व्यावसायिक भेड़ा किसानले गोठालो भत्ता पाएका छन्। भत्ता लिने क्रम अझै जारी छ। पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका पशु विकास अधिकृत ज्ञानेन्द्र सिंह बुढा थापाका अनुसार जिल्लाका 1 नगरपालिका र 7 गाउँपालिका गरी 8 स्थानीय तहका भेड़ा किसानले भत्ता पाएका हुन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: अवसरमा दाई गएर जम्म गरायो। समयसँग हुर्किँदै गयो, अझ पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एक मास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरो छोरी सारी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ। प्लस एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी। अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लेट्स गुड।
1: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। दुई वर्षमा बन्नुपर्ने सड़क 20 वर्षसम्म बन्दैन। अब ठेकेदारलाई रूखमा बाँधेर भए पनि, सड़कमा सुताएर भए पनि, गोठमा थुनेर भए पनि सड़क समयमै बनाउनुपर्छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले धनगढ़ीमा आयोजित चुनावी सभामा दिएको अभिव्यक्ति हो यो। शाहले त्यति बेला दिएको अभिव्यक्तिलाई लिएर निर्माण व्यवसायले आपत्ति जनाएका थिए, तर अन्य क्षेत्रले उनको भनाईलाई चुनावमा जनमत आफ्नो पक्षमा पार्न दिएको अभिव्यक्तिका रूपमा मात्र होइन, वर्षौंसम्म राजनैतिक आरमा ठेकेदार कम्पनीले सड़क निर्माणमा विलम्ब गरेको वास्तविकताका रूपमा पनि अर्थ्याइरहेका थिए। पुराना राजनैतिक दलप्रति असन्तुष्ट नागरिकले शाहको भाषणमा ताली मात्र ठोकेनन्। फागुन 21 गतेको आम निर्वाचनमा राजस्वताप्रति असाधारण मत र विश्वास प्रकट गरे। पार्टी स्थापनाको 4 वर्ष बित्दा नबित्दै रासुतालाई झण्डै दुई तिहाई अभिमत प्राप्त भयो। चैत 13 गते शाहको नेतृत्वमा नयाँ सरकार गठन भयो। निर्वाचनमा व्यक्त मत जस्तै सरकारप्रति जनताको असाधारण अपेक्षा पनि त्यस्तै छ। भनिन्छ बिहानीले दिनको संकेत गर्छ। शाहले प्रधानमन्त्रीको शपथ लिँदाको गेस्चर र पोस्चरले केही संशय मात्र जन्माएको थिएन। राज्यका विभिन्न तहलाई तरंगित समेत बनाएको थियो। आर्थिक विकास र सुशासनको भोकमा रहेका आम जनताले सरकारलाई शंकाको सुविधा दिएर विकासको चाहना अनुसार काम हुने आशा र अपेक्षा अझै गरिरहेका छन्। तर सरकारले मधुवासको 100 दिनसम्म जुन गति र मतिका साथ अघि बढ़ेको छ, त्यसले सकारात्मक संकेत पनि गरेको छैन। निर्वाचन अघि शाहले दिएको अभिव्यक्तिको उभौ कपी गर्दै उनका विश्वासपात्र समेत रहेका पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सार्वजनिक रूपमा उत्रिएका छन्। विधि र प्रक्रियालाई आत्मसात गर्नुपर्ने मन्त्रीले सार्वजनिक स्थलबाट ठेकेदार कम्पनीलाई मात्र होइन स्थानीय र प्रदेश सरकारका पदाधिकारीहरू विरूद्ध कार्यवाही गर्ने बताउँदै हिँडेका छन्। कुनै मेयरले काम गर्नु भएन, जनतालाई अपहेलना गर्नुभयो, सेवामा लापरवाही गर्नुभयो भने त्यो केसमा पनि हामीलाई जानकारी गराउनुहोला, मेयरलाई पनि कार्यवाही गर्छौं। प्रदेशका मन्त्रीले त्यो भन्नुभयो भने प्रदेशका मन्त्रीलाई नै थुन्छौं हामी, चिन्तै लिनु पर्दैन, काम गर्नु पर्यो, काम गराउनु पर्यो, उनले भनेका थिए। जेठको अन्तिम साता नागढुङ्गा मुगलिन सड़क खण्डको अवलोकनदेखि गत साता तनाव पुगेर उनले दिएको अभिव्यक्ति छोटो सुन्दा ठिकै जस्तो लागे पनि लोकतान्त्रिक शासन व्यवस्था र विधिको शासन विपरीत छ। बहुलवादमा आधारित शासन व्यवस्थामा मैले मात्रै गरेको र म मात्रै ठिक छु भन्न खोज्नु लोकतान्त्रिक होइन। हिजो गरेका र भएका सबै खराब मात्र थिए भनेर स्थापित गर्न प्रयास गर्नु पनि सकारात्मक होइन। विगतका सरकारहरूले त्यही कुरा स्थापित गर्ने प्रयास गरे तर जनताले रूचाएनन्। वर्तमान सरकार फेरि त्यही बाटोमा अघि बढ़ेको छ। आफूसँग फरक मत राख्ने र असन्तुष्टि बढ़ाएको मात्र छैन, पेसाप्रति असुरक्षा र सरकारप्रति अविश्वास पनि बढ़ाएको छ। विगतमा भएका र गरेका 1500 भन्दा बढ़ी नियुक्ति खारेजी गरेर सरकारले लोकप्रियता कमाएको थियो, तर सरकारले 3 महिनामा पनि रिक्त स्थानमा पुनः नियुक्ति गर्न सकेको छैन। त्यस्तै सरकारको कार्यक्षमतामाथि प्रश्न उठाएको छ। साथै नियुक्ति पाएका र भएका पनि राम्रा होइनन् हाम्राले र अझ अवकाश प्राप्त सुरक्षा निकायका व्यक्तिहरूले प्राथमिकता पाउन थालेका छन्। क्षमतावान जोसुकै नागरिकलाई सरकारले काम गर्ने अवसर प्रदान गर्नुपर्छ, तर सुरक्षा निकाय र अवकाश प्राप्त सुरक्षा अधिकारीमा सरकार निर्भर हुँदा लोकतान्त्रिक मूल्य र मान्यतामाथि अंकुश लाग्ने त होइन भन्ने आशंका बढ़ेको छ। जननिर्वाचित प्रधानमन्त्री शाह गाउँठाउँका जनतासँग सम्वादमा छैनन्। चुनाव जितेपछि उनी आफ्नो निर्वाचन क्षेत्र पनि फर्केका छैनन्। त्यति मात्र होइन, जनताको सर्वोच्च थलो संसदलाई पनि व्यवस्था गर्दै आएका छन्। सरकारको गतिमा मात्र हुन कार्यशैलीमा पनि परिवर्तन आवश्यक छ। निजी क्षेत्र कर्मचारी प्रशासन न्यायालय र संचार लाई विश्वासमा लिएर अघि बढ़न नसके सरकारप्रतिको जनताको विश्वास टिक्न सक्दैन। लोकप्रियताको जगमा सत्ता कार्यशैली भद्दा शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
3: सरकारले दिन सकेन मल आफै ल्याउँदा पक्राउ पर्छन् किसान शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। सर्लाहीको बलरा पाँचका दुई किसान 60 वर्षीय विगेन्द्र प्रसाद सिंह र 55 वर्षीय सुरेश प्रसाद सिंहले गत 17 असारमा सीमा पारी सीतामढ़ी जिल्लाको सोनवर्षा बजारबाट रासायनिक मल किनेर ल्याउँदै थिए। उनीहरूलाई कृषि विभाग र सशस्त्र सीमा बल एसएसबीको टोलीले बाटैमा पक्राउ गर्यो। आरोप लगायो मल तस्करको। पक्राउपछि सिंह दाजुभाइलाई सोनवर्षा थानामा बुझाइयो। अहिले उनीहरूलाई सीतामढ़ी जिल्लाको डुमरा जेलमा राखिएको छ। डुमरा स्थित अदालतले सोनवर्षा थानाबाट कागज मगाएपछि मात्रै सुनवाई हुने जनाएको छ। बिहिबार नै जमानतमा छान्न सक्छन् भनेर हामीलाई बोलाइएको थियो, तर पनि हामी पुगेपछि पर्सी मात्रै सुनवाई हुने भनेर जानकारी दिइयो। नागेन्द्रका छोरा आदित्यले भने 7 वर्षदेखि मलंगवा बस्दै आएका सिंह दाजुभाइ खेत रोप्न घर गएका थिए। उनीहरूको 2.5 बिघा दाजुभाइको 1.75 बिघा खेत छ। नेपालमा मल नपाएपछि उनीहरू भारत गएका थिए। भारतमा उनीहरूले 2 बोरा यूरिया र 6 बोरा डीएपी किनेका थिए। त्यही ल्याउँदै गर्दा उनीहरू पक्राउ परे। अहिले देशैभर रासायनिक मलको चरम अभाव छ। प्रत्येक वर्ष खेतीपातीका बेला रासायनिक मलको अभाव हुने गरे पनि यसपालि बढ़ी ठूलो समस्या भएको किसानहरू बताउँछन्। रोपाईमा व्यस्त हुनुपर्ने किसान रासायनिक मलको खोजीमा कहिले सरकारीको डिपो त कहिले सीमापारीका बजार धाइरहेका छन्। सीमापारी मल किनेर ल्याउन पनि सहज छैन। यसपालि भारतीय सुरक्षाकर्मीले सीमा कड़ा गरेका थिए। सिंह दाजुभाइ जस्तै समातिने जोखिम रहन सक्छ। किसानले कतै बिना मल नै रोपाई सकाएका छन् भने कतै रोपाई रोकिएको छ। रोपोमा समयमै मल छर्न नपाउँदा उत्पादन घट्ने चिन्ता किसानहरूलाई थपिएको छ। सरकार भने प्रत्येक वर्ष मल अभाव हुन दिँदैनौ भनिरहेकै हुन्छ।
1: काठमाडौँको त्रिपुरेश्वरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन्। मुगुको सोरु गाउँपालिका एक स्थायी घर भई हाल भक्तपुरको कमल विनायकमा बस्दै आएका 25 वर्षीय युवक गणेश नेपालीले बिहिबार त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेका हुन्। उनको अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको वीर अस्पतालले जनाएको छ। गणेशको शरीरको 65% भन्दा बढ़ी भाग जलेको र घाँटी तथा छातीमा बढ़ी असर देखिएको वीर अस्पताल आकस्मिक कक्षका एक चिकित्सकले जानकारी दिएका छन्। घाँटी तथा छातीको भाग धेरै जलेकाले उनलाई सास फेर्न गाह्रो भइरहेको छ। ती चिकित्सकले भनेका छन् अस्पताल ल्याइपुर्याउँदा उनी अलिअलि बोल्न सक्ने अवस्थामा थिए। त्यसक्रममा महानगर प्रहरीले मोटरसाइकल लक गरिदिएपछि आफैले आगो लगाएको बताएका छन्। उनले थप बोल्न नसकेको चिकित्सकले बताएका छन्। गणेशलाई उद्धत गर्दै ती चिकित्सकले भने महानगर प्रहरीले मोटरसाइकल लक गरिदियो, त्यसपछि पेट्रोल खन्याए। घटनाबारे नेपाल प्रहरीका प्रहरी प्रवक्ता अभिनारायण काप्रेले महानगर प्रहरीले मोटरसाइकल लक गरिदिएपछि आदेशमा आएर आत्मदाहको प्रयास गरेको जानकारी प्राप्त भएको बताएका छन्। जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले राहदान विभाग अघि पुगेका गणेशले एकछिन अनधिकृत ठाउँमा पार्किङ गरेको पाइएको जानकारी थिए। उनका अनुसार विनक गर्ने महानगर प्रहरीसँग उनको भनामन पनि भएको थियो। त्यसपछि उनले आत्मदहको प्रयास गरेका थिए। घटना लगत्तै राहदानी क्षेत्रमा रहेका प्रहरीहरूले उद्धार गरी उनलाई उपचारका लागि वीर अस्पताल पुर्याएका थिए। मोटरसाइकल लक गरेकै कारण नेपालीले आत्मदाह गरेको जानकारी प्रत्यक्ष दर्शबाट पाइएको राहदानी विभागका एक कर्मचारीले बताए। घटनापछि महानगर प्रहरीले गाड़ीमा राखिसकेको मोटरसाइकल राहदानी विभागभित्र राखिदिएको जानकारी प्राप्त भएको छ। गणेशले आत्मदाहको प्रयास गर्नुको मुख्य कारण मोटरसाइकल चाबी लक गरिने रहेको जानकारी पाएका छौं राहदानी विभागका कर्मचारीले भनेका छन्। यसैबीच काठमाडौँ महानगरपालिकाका नगर प्रमुख विष्णुप्रसाद जोशीले आत्मदाह प्रयासको घटनामा नगर प्रहरीको कुनै गलत नियत वा पूर्वाग्रह नरहेको बताएका छन्। उनले 1,000 रूपियाँ जरिवानाकै कारण कोही व्यक्तिले यति ठूलो जोखिम मोलेर आत्मदाह प्रयास गर्नु नपर्ने भन्दै यसका पछाडि अन्य घरायसी वा भित्री कारणहरू हुन सक्ने आशंका गरेका छन्। नगर प्रहरीले बाइक लक गरिदिएपछि युवकद्वारा आत्मदाह प्रयास शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
3: निर्माण क्षेत्रको समस्या समाधानमा सरकार सकारात्मक शीर्षकमा गोर्खापत्र खबर लेख्छ। प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका व्यावहारिक समस्या समाधानका लागि सरकार सकारात्मक रहेको बताउनु भएको छ। पूर्वाधार निर्माण क्षेत्र मूलको आर्थिक विकास रोजगारी सृजनाका लागि महत्वपूर्ण आधार भएको स्पष्ट गर्दै उहाँले यस्तो बताउनु भएको हो। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बिहिबार निर्माण व्यवसायका प्रतिनिधिहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले यस्तो बताउनु भएको उहाँको सचिवालयले जनाएको छ। उहाँले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका काम समयमै सम्पन्न गर्न सबै पक्षको सक्रिय र प्रभावकारी सहकार्य अपरिहार्य रहेको आवश्यकता समेत औल्याउनुभयो। निर्माण क्षेत्रका विद्यमान समस्या, निर्माण व्यवसायको प्रवर्धन, भौतिक पूर्वाधार विकास लगायत विषयमा मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास बढ़ाउन भन्दै प्रधानमन्त्री शाहले यस प्रकारको संवाद शुरूआत गर्नुभएको जनाइएको छ।
1: संविधान संशोधन सम्बन्धी बहसका लागि सरकारले गठन गरेको कार्यदलबाट प्रमुख विपक्षी दलहरू बाहिरिएका छन्। यसअघि कार्यदलको क्षेत्राधिकारमाथि प्रश्न उठाउँदै नेकपा, लोकसपा, जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि कार्यदलबाट अलग भएकोमा बिहिबार नेकपा एमाले पनि बाहिरिएको हो। कार्यदलमा एमालेका तर्फबाट डाक्टर भीष्म अधिकारी प्रारम्भिक दिनमा सहभागी भएको उल्लेख गर्दै शुरूदेखि नै कार्यदलको काम कार्यवाही सन्देशपद प्रकृतिको रहेकाले बाहिरिएको एमाले जनाएको छ। एमाले संविधान संशोधनका केटा नगरिएको, वर्तमान संविधानका आधारभूत संरचनाप्रति सरकारको दृष्टिकोण स्पष्ट नभएको तथा संशोधनका लागि छलफलमा ल्याइएका केही विषय संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म विपरीत देखिएको भन्दै यसबारे सरकारको भूमिका स्पष्ट पार्न पटक पटक माग गरिएको जनाएको छ। संविधानसँग बाध्यका प्रतिनिधि सभा नियमावली 2083 कतिपय व्यवस्था बदरको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस स्टेट निवेदन नै लिएर सर्वोच्च अदालत पुगेको छ। प्रतिनिधि सभा नियमावली भएको संविधान संशोधन र नियमावलीलाई विशेषाधिकारका रूपमा लागू गर्ने व्यवस्था बदरको माग गर्दै कांग्रेस सांसदहरू बिहिबार सर्वोच्च गएका हुन्। गत जेठ 17 गते कांग्रेस सहित प्रतिपक्षी दलहरूको विरोध बीच सभामुख डोलप्रसाद अरियालले नियमावली पारित गर्नु भएको थियो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले संविधान संशोधन गर्दा प्राथमिकता निर्धारण गरेर मात्रै अघि बढ़नुपर्ने बताएका छन्। बिहिबार संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण विषयको कार्यक्रममा बोल्दै सभापति थापाले सबै विषय एकैचोटि संशोधन गर्न खोज्दा देश समस्यामा पर्न सक्ने बताउनु भएको छ। आफूले यो कुरा सरकारलाई सम्झाउन कोशिस गरिरहेको सभापति थापाको भनाई रहेको छ। संविधान संशोधनको मुद्दाबाट बाहिरी प्रमुख विपक्षी दल कार्यदलले संविधानको आधारभूत संरचना भत्काउन खोजेको आरोप शीर्षकमा हिमाली टाइम्समा यो खबर छ।
3: अर्थतन्त्रका तीन खम्बा मध्ये एक हो सहकारी। गाउँसम्म फैलिएका सहकारीले उत्पादन गर्ने, निजी क्षेत्रले बिक्री वितरण गर्ने र सरकारले त्यसको गुणस्तर मापन गर्ने गरी अघि बढ़ाइएको सहकारी अभियान अहिले भने संकटमा परेको छ। सहकारी क्षेत्र संचालन तथा व्यवस्थापनमा नियमन हुन नसक्दा केही वर्ष यता बचतकर्ता ठगिने क्रम बढ़दो छ। बहुउद्देश्यीय सहकारी संस्था संचालकहरूले शेयर सदस्य र बचतकर्ताको रकम, भौतिक संरचना निर्माणदेखि घर जग्गा कारोबार, शेयर कारोबार र अवैधानिक लगानीलाई प्रश्रय दिँदा सिंगो सहकारी क्षेत्र नै नागरिकको अविश्वासको केन्द्र बन्न पुगेको छ। संचालकको असावधानीपूर्ण लगानी, सरकारी नियमनको असक्षमता र संचालक समितिको पहिचान बिनै बचतकर्ताले सहकारीमा बचत गर्दाको परिणामले आजको दिन आएको विज्ञहरूको तर्क छ। खोई जीवी राई, सहकारी ठगीमा चर्चित व्यक्ति जितेन्द्र बहादुर राई जीवी कहाँ छन् अझै पत्तो छैन। रासोपा नेतृत्वको सरकार आएपछि सहकारी काण्डमा मुछिएका पार्टी सभापति रवि लामिछानेको मुद्दा फिर्ता गर्दा जीवी लगायत सहकारी ठगीमा मुछिएकाहरूको समेत मुद्दा फिर्ता भएको छ। रासोपाको सरकार आएपछि जीवी राईलाई आकाशमा होस् पातालमा होस् पक्राउ गरिन्छ लामिछानेले भनेका थिए, तर रासोपा सरकारले त सहकारी ठगीमा संलग्नहरूलाई धमाधम उन्मुक्ति दिन थालेको छ। तहस नहस सहकारी पूरा भएन बाचा शीर्षकमा मध्याह दैनिकमा छापिएको खबर हो।
1: सार्वजनिक प्रशासनलाई जन उत्तरदायी पारदर्शी र परिणाममुखी बनाउने उद्देश्यका साथ सरकारी निजामती कर्मचारीहरूका लागि नयाँ आचार संहिता जारी गरेको छ। सरकारी कार्यालयहरूमा सुधाग्राहीले शास्ति पाउने, कर्मचारीहरू काम छाडेर सामाजिक सञ्जालमा बोलिने तथा अनावश्यक प्रक्रियागत ढिला सुस्ती गर्ने जनगुनासो बढ़िरहेका बेला भूमि व्यवस्था संघीय मामिला सामान्य प्रशासन मन्त्रालयले कर्मचारीले पालना गर्नुपर्ने आचार संहिता 2083 निर्माण गरी लागू गरेको हो। राष्ट्रिय किताबखानाले सम्पत्ति विवरण नबुझाउने कर्मचारीबाट पछिल्लो 6 महिनामा 37,55,000 रूपियाँ जरिवाना असूल गरेको छ। महानिर्देशक समर कुमार पोखरेलका अनुसार 2082 पुष 11 गतेदेखि जरिवाना असुलीलाई सेवा सुविधासँग जोड्ने निर्णय लागू भएपछि रकम असुली प्रभावकारी बनेको छ।
4: ल्याएको छ 2+3 वर्षको वारेन्टी, साथै 36,000 क्याशब्याक, सजिलो 0% ईएमआईको सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।